0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش باغ۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔ جب آپ جاپان آئیں تو انہیں استعمال کرتے ہوئے اپنے قیام کو دلچسپ بنا سکتے ہیں۔ پروگرام میں آپ جاپان کی ثقافت اور سیاحتی مقامات کے بارے میں بھی جانیں گے۔
0: آج کا 27واں سبق مختلف چیزوں میں سے انتخاب کرنے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم جاپانی ڈش رامن کے بارے میں بتائیں گے، جو اب باہر بھی مقبول ہے۔
1: کائتو تام کو رامن نوڈلز کے ریسٹورینٹ میں لے کر گیا ہے۔ اس دوران تام کو موسیقی سیکھنے والا طالب علم یوکی یاد آ جاتا ہے، جس سے اس کی ملاقات ویتنام میں ہوئی تھی، جہاں انہوں نے ایک ساتھ رضاکارانہ سرگرمیوں میں حصہ لیا تھا۔
0: تو آئیے سبق نمبر 27 کا مکالمہ سنتے ہیں۔
2: ご注文は？タムさん、何にする？
3: どれが一番おいしいですか？
2: 味噌ラーメンがおすすめだよ。
3: 味噌ラーメン。
4: 日本のラーメンはおいしいよ。僕は味噌ラーメンが好きなんだ。
3: 私、味噌ラーメンにします。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: ویٹر کائتو اور تام سے پوچھتا ہے،
2: گو چومون وا،
0: آپ کیا لیں گے؟
1: کائتو پوچھتا ہے،
2: تام سان نانی سرو،
0: تام سان آپ کیا لیں گی؟
1: تام فیصلہ نہیں کر پاتی اور پوچھتی ہے،
3: دورے گا ایچیبان اویشی دیس کا،
0: کون سا سب سے مزیدار ہے؟
1: کائتو جواب دیتا ہے،
2: میسو رامن گا اوسسمے دایو،
0: میں میسو رامن تجویز کروں گا۔
1: تام زیر لب کہتی ہے،
3: میسو رامن،
0: میسو رامن۔
1: تام کو یاد آتا ہے کہ یوکی نے اسے ویتنام میں کیا بتایا تھا،
4: نیہون نو رامن وا اویشی یو،
0: جاپان کا رامن مزیدار ہے۔
4: بوکو وا میسو رامن گا سکی ناندا،
0: مجھے میسو رامن پسند ہے۔
1: تام یوکی کی بات کو یاد کر کے کہتی ہے،
3: واتاشی میسو رامن نی شیماس،
0: میں میسو رامن لوں گی۔
1: لگتا ہے میسو رامن نے تام کی پرانی یادوں کو تازہ کر دیا ہے،
0: بلکہ اس کے دل کے تاروں کو چھیڑ دیا ہے۔ تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: ご注文は？タムさん、何にする？
3: どれが一番おいしいですか？
2: 味噌ラーメンがおすすめだよ。
3: 味噌ラーメン。
4: 日本のラーメンはおいしいよ。僕は味噌ラーメンが好きなんだ。
3: 私、味噌ラーメンにします。
1: آج کے سبق کا کلیدی جملہ ہے، کون سا سب سے مزیدار ہے؟
3: دورے گا ایچیبان اویشی دیس کا،
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے مختلف چیزوں میں سے سب سے بہتر کے بارے میں دریافت کر سکتے ہیں۔
0: دورے کے معنی ہے کون سا، اس کے بعد کا گا ظاہر کرتا ہے کہ دورے جملے کا موضوع ہے، ایچیبان کا مطلب ہے اول یا سب سے زیادہ، اور اویشی یعنی مزیدار، چنانچہ ایچیبان اویشی کا مطلب ہوا سب سے مزیدار، اور آخر میں دس کا لگاتے ہوئے اٹھان کے ساتھ ادائیگی کے ذریعے جملہ سوالیہ ہو جاتا ہے۔ آج کا نقطہ، مختلف چیزوں میں سے اول نمبر کی نشاندہی کرنے کے لیے ایچیبان کا استعمال کیا جاتا ہے، مثلا ذائقے میں اول یا سب سے مزیدار کے لیے مزیدار یعنی اویشی سے پہلے ایچیبان لگا کر ایچیبان اویشی بنایا جائے گا۔ اسی طرح مختلف چیزوں میں سے اول نمبر کے متعلق سوال کرنے کے لیے دورے گا ایچیبان پوچھا جائے گا، اس میں دورے کے معنی ہے کون سا،
1: یعنی کھانے پینے کی کچھ چیزیں سامنے ہوں اور ان میں سے سب سے مزیدار چیز کون سی ہے پوچھنا ہو تو دورے گا ایچیبان اویشی دس کا پوچھیں گے، ٹھیک ہے نا؟
0: جی بالکل ٹھیک۔
1: تو سامعین سنیے اور دہرائیے،
5: اویشی دس، ایچیبان اویشی دس، دورے گا ایچیبان اویشی دس کا۔
1: جی سامعین، امید ہے آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اب سب سے بہتر کے انتخاب سے متعلق ایک مکالمہ سنیے۔ ایک گاہک جاپانی مٹھائیوں کی دکان میں ہے اور بہترین مٹھائی کا انتخاب کرنا چاہتا ہے۔
6: دورے گا ایچیبان نینکی گا اریماس کا،
7: کورے گا اوسسمے دس۔
0: اب اس مکالمے کی تشریح۔
6: どれが一番人気がありますか？
1: कौन सी सबसे मकबूल है?
0: निंकी गा आरिमस यानी मकबूल है। इसमें निंकी या मकबूल दरअसल ना इसमें सिफत है और आरिमस फेल आरु यानी होना की मस शक्ल है।
7: कोरे गा ओसुमे देस।
1: मेरी तजवीज ये है।
0: कोरे यानी ये और ओसुसुमे यानी तजवीज या सिफारिश।
1: तो सुनिए और दोहराइए।
5: निंकी गा आरिमस一番人気があります。どれが一番人気がありますか？
0: अब कुछ और खसूसियात में अव्वल मालूम करने की मशक करें। फर्ज करें कि आप सूटकेस खरीदने के लिए किसी दुकान में हैं और दुकानदार से पूछना चाहते हैं कि सबसे सस्ता कौन सा है। सस्ता की जापानी है
5: यासुई। यासुई।
0: तो सामीन कोशिश करें।
7: どれが一番安いですか？どれが一番安いですか？
0: अब फर्ज करें कि आप किसी रेस्तरां में हैं, जहां बहुत सी अक्साम के सेट मेन्यू हैं। आपको सेट में मौजूद हर चीज की अलग अलग कीमत नहीं मालूम, चुनांचे आप वेटर से पूछना चाहते हैं कि इनमें सबसे बाकिफायत सेट कौन सा है। बाकिफायत की जापानी है
5: ओतोकुना। ओतोकुना।
0: ये ना इसमें सिफत है। जब ना इसमें सिफत जुमले के आखिर में हो उसका आखिरी हिस्सा ना हटाकर उसकी बजाय दिस लगाया जाता है। तो सामीन आप किस तरह पूछेंगे सबसे बाकिफायत कौन सा है?
7: दोरे गा इचिबान ओतोक देस का? दोरे गा इचिबान ओतोक देस का?
1: उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा।
0: और अब इजाफी मालूमात का कॉर्नर। आज के जुमला मकालमे में वेटर ने इस्तेमाल किया है
2: गोचुमोन वा।
0: गोचुमोन वा के मायनी है आप क्या लेंगे। रेस्तरां या कैफे में वेटर गाहक से ऑर्डर लेने के लिए यह जुमला इस्तेमाल करते हैं। चुमोन का मतलब है ऑर्डर। इससे कबल का गो गाहक को इज्जत देने के लिए इस्तेमाल होता है, जबकि बाद का वा मौजू को जाहिर करता है। यानी गोचुमोन वा का लफ्जी तर्जुमा हुआ आपका ऑर्डर। इसके बाद का हिस्सा क्या है बगैर कहे भी वाज़ह है, इसलिए हज़फ कर दिया गया है।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
8: गोचुमोन वा।
9: गोचुमोन वा।
0: और अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें काइतो मुख्तलिफ चीजों में से इंतखाब पूछता है।
2: गोचुमोन वा। तामसान नानी सुरु?
3: दोरे गा इचिबान ओइशी देसु का?
2: मिसो रामेन गा ओसुसुमे दा यो।
3: मिसो रामेन।
4: 日本のラーメンは美味しいよ。僕は味噌ラーメンが好きなんだ。
3: 私、味噌ラーメンにします。
10: 食いしん坊カイトにお任せ。
1: アラブ खाने के शौकीन काइतो के मशहूरों का कॉर्नर। आज का मौजू रामेन है।
0: रामेन नूडल्स डिश है। गूंधे हुए आटे की बारीक पट्टियों या नूडल्स को गर्म पानी में उबाल कर प्याले में सूप के साथ पेश किया जाता है। इसमें ऊपर से उबले हुए अंडे, गोश्त के पार्चे या सब्जियों जैसी टॉपिंग्स डाली जाती हैं। ये बुनियादी तौर पर चीनी पकवान है। ताहम जापान में मुनफरद तब्दीलियों से गुजरने के बाद अब ये जापान की नुमाइंदा डिशों में से एक है।
1: वैसे रामेन कई इकसाम के जायकों में भी दस्तयाब है।
0: जी हाँ, रामेन का सूप मुर्ग और खिंजीर की हड्डियों या सी फूड वगैरह से बनता है। जायके के लिए इसमें मिसो की फलियों का पेस्ट, नमक या सोया सॉस वगैरह का इस्तेमाल किया जाता है। अगर आप कोई चीज़ नहीं खाते तो पहले से उसके अज्जा दरियाफ्त कर लेना बेहतर होगा। अब बाज़ दुकानों में हलाल, एलर्जी से पाक या सिर्फ सब्जियों के अज्जा से तैयार करता रामेन भी दस्तियाब है।
1: और अब तो रामेन के नित नए जायके भी दस्तियाब हैं।
0: जी हाँ, बावर्ची नए जायकों की तैयारी जारी रखते हैं। मसलन अब पनीर और गाढ़ी क्रीम के जायके बनाए गए हैं। कई इलाकों में वहाँ के मखसूस अंदाज के रामेन भी हैं। मकामी खानों में दिलचस्पी रखने वाले अफराद जहाँ भी जाते हैं वहाँ के मकामी जायकों से ज़रूर लुत्फ़अंदोज़ होते हैं।